0: पीपल्स पार्टी चेयरमैन बिलावल भुट्टो जरदारी वॾे वज़ीर सैद मुराद अली शाह सां गॾु इस्लामपोर्ट पहुची वियो। पीपल्स पार्टी चेयरमैन वॾे वज़ीर सां गॾु बख्तावर एयरपोर्ट ते पहुतो। मक़ामी MPS बिलावल भुट्टो जरदारीअ वॾे वज़ीर जो आदर भाव कयो। बिलावल भुट्टो जरदारी पाकिस्तान जे पहिरें कोयले खुश करण वारे यूनिट जो इफ़्तिताह कंदो। सरकारी कर्ज़नि में 10 सालनि दौरान 340% जे तारीख़ी वाधि जो इंकशाफ़। 10 सालनि दौरान सरकारी कर्ज़नि में 68,000 अरब रूपियनि जी वाधि थी। सरकारी कर्ज़नि जो खातो 86,700 अरब ताईं पहुतो। नाणे वारे वज़ारत जी रिपोर्ट मूजिबि हर साल मुसलसिल कर्ज़नि में वाधि थी रही आहे। KPK में सिक्योरिटी फोर्सेज जे खारजनि ख़िलाफ़ कार्रवाई। 3 दहशतगर्द मारिजी विया। सिक्योरिटी ज़रियुनि मूजिबि डेरा इस्माइल खान में गुझी इतला ते कार्रवाई करे 3 दहशतगर्दनि खे जहनुम बेड़ो कयो वियो। कार्रवायूं दहशतगर्द नेटवर्क खे कमज़ोर करण लॻियूं आहिनि। माज़ी में पेपर लीक या बेज़ाबतीअ जी का बि शिकायत न हुई। सिंध जे समूरनि वसीलनि ते वॾेरनि ऐं जागीरदारनि जो कब्ज़ो आहे। सिंध जे शहरी इलाइक़नि जे नौजवान जो मुस्तक़बिल तबाह कयो पियो वञे। MQM अॻवान फारूक सत्तार चयो आहे त सिंध में करप्शन जूं कुहाड़ियूं सभिनी आॾो वाइखियूं आहिनि।
1: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज़।
2: Brought to you by सुपर वाइट ऑयल फ्री ब्यूटी क्रीम मुनफरिद और जदीद फॉर्मुलेशन के साथ आपको गोरा बनाए। सुपर वाइट ऑयल फ्री ब्यूटी क्रीम के नेचुरल मिनरल्स जो दे बिना चिपचिप के चेहरे पर निखार सिर्फ चंद दिनों में। आप प्रोडक्ट बाय अक्सा कॉस्मेटिक्स पाकिस्तान।
3: पाकिस्तान की शान वादी मेहरान, मेहरान की पहचान GAFM 88 नेटवर्क सिंध की आवाज।
4: फाइनली अब थोड़ा मी टाइम बनता है। हाँ तो और क्या, सारा दिन फंक्शन में बिजी रही हैं हम। अब स्किन की केयर करें, कल बारात पे भी जाना है।
5: तुम स्ट्रॉबेरी वाली, वो भी सुपर वाइट की?
4: ऑब्वियसली मेरी फेवरेट है क्योंकि इससे ही मुझे कोरियन ग्लास स्किन मिलती है। तुम कौन सी यूज करती हो?
6: मैं सुपर वाइट की राइस क्रीम यूज करती हूँ जिसमें पाया जाने वाला कोजिक एसिड स्किन को हेल्दी रखता है एंड ग्लोइंग रखता है।
7: मेरे फेस पे ऑयल बहुत होता है इसलिए फ्रेश स्किन के लिए सुपर वाइट ऑयल फ्री क्रीम।
6: और मैं यूज करती हूँ सुपर वाइट टर्मरिक क्रीम जिसके यूज से मेरी रंगत रहती है गोरी। एंड आई एम यूजिंग विटामिन सी क्रीम फॉर बेस्ट एंड ग्लोइंग क्लीन स्किन।
7: अच्छा, वेरिएंट सबके डिफरेंट लेकिन चॉइस सबकी है।
8: सुपर वाइट।
9: जेकॾहिं तव्हांखे मैदे जी तकलीफ़, सीने जी जलन, खटियूं उघरायूं, बुख न लॻण या बदहज़मीअ जहिड़ा मसाला आहिनि त हाणे परेशान थियण जी ज़रूरत न आहे। इस्तेमाल करियो शिफ़ाए मैदा कोरस, जेको मैदे जी ख़राबी ऐं हाज़मे जे मसालनि लाइ आज़मूदा ऐं फ़ाइदेमंद कोरस आहे। शिफ़ाए मैदा कोरस मिलण जो हंधु हराचर ते सुबुह जो 9 वॻे खां शाम जो 5 वॻे ताईं, हमज़ा दवाखाना, सोनहरी मस्जिद, रेलवे फाटक, मातली। राब्ते जे लाइ फोन करियो 0302-3636-879 ऐं 0312-3404-1287। शिफ़ाए मैदा कोरस, सेहतमंद मैदो, सेहतमंद ज़िंदगी।
10: खुशखबरी खुशखबरी, अखियन जी मुफ्त कैंप फारहान शुगर मिल्स शेख बिरकियो में अखियन जे सभिनी मरीजन लाइ 3 ॾींहं वारी मुफ्त अखियन जी सर्जिकल कैंप। प्रोग्राम दाखिला ऐं ऑपरेशन 13 ऐं 14 अक्टूबर बरोज अंगारे ऐं अरबा जे ॾींहुं फारहान शुगर मिल्स में लॻाई पई वञे, जंहिं में अखियन जी बीमारियुनि जा माहिर डॉक्टर ऐं उन्हनि जी टीम अखियुनि जा मुफ़्त फेको ऑपरेशन कंदा ऐं लेंसेज लॻाईंदा। अवां बि हिन मुफ़्त अखियुनि जी कैंप मां भरपूर फ़ाइदो हासिल करे सघो था। हंधु फारहान शुगर मिल्स डिस्पेंसरी, मिल कॉलोनी। नोट, सभिनी मरीजन के लेंसेज, खाधो, चश्मा ऐं दवाऊं मुफ़्त में ॾिनियूं वेंदियूं। मरीज पाण सां गॾु मौसम मुताबिक बिस्तरो ऐं थाऊं खणी अचनि। तरफ़ा मोहम्मद उमर अमीन बावानी, चेयरमैन बावानी ग्रुप।
8: अमर सिंध जे सींध में एक चमकंदड़ सितारो
11: डुखोयल इंसानियत जी खिदमत जो बेहतरीन मिसाल
8: अम्मा आयशा अस्पताल लोतकाणी चौक मातली ते औरतन जे बीमारियन जी माहिर डॉक्टरियाणी डॉक्टर अतीका सईद
11: रोजानो सुबह जो 10 खां रात जो 10 बजे ताई मरीजन जो इलाज कंदी
8: औलाद जो न थियण औरतन जे मखसूस बीमारियन हई में सूर चेल में सूर रत जो घट थियण कमजोरी औरतुन बारड़न जो इलाज अल्ट्रासाउंड कंदी आहे नॉर्मल डिलीवरी पिण कई वञे थी डॉक्टर अनम सईद अल्ट्रासाउंड स्पेशलिस्ट अल्ट्रासाउंड कंदी आहे
12: याद रखंदा डॉक्टर अतीका सईद हर जुमे जे ॾींहुं मरीजन जो मुफ्त इलाज कंदी
11: एड्रेस अमा आशा अस्पताल नोतकाणी चौक मातली वधीक मालूमात लाइ 2347-3241-230
13: खुशखबरी अवां जे पंहिंजे शहर मातली में अवां जो जातल सुञातल निज़ामाणी मेडिकल सेंटर राव दिलमीर गार्डन जे साम्हूं सलीम कॉलोनी टंडो गुलाम अली रोड मातली डॉक्टर अज़ा मुस्तफ़ा CMH हॉस्पिटल कराची जी मशहूर डॉक्टरयाणी औलाद जो न थियण औरतन जी मखसूस बीमारियुनि जो इलाज ऐं ॿार जो न थियण बांझपन
8: डॉक्टर अज़ा मुस्तफ़ा MBBS रेडियोलॉजी अल्ट्रासाउंड जी माहिर डॉक्टरयाणी हाणे रोज़ानो मरीजन जो इलाज कंदी याद रखंदा निज़ामाणी मेडिकल सेंटर अवाम जी ख़िदमत लाइ 24 कलाक खुलियल रहंदो निज़ामाणी मेडिकल सेंटर ते OT लेबोरेटरी ऐं फार्मेसी जी सहूलियत मौजूद आहे निज़ामाणी मेडिकल सेंटर ते नॉर्मल डिलीवरी सस्ते अघ ते कई वञे थी वधीक मालूमात लाइ एडमिन नाना सोलंगी मोबाइल नंबर 2310-31-43-842
14: खुशखबरी अवां जे पंहिंजे शहर मातली में अलरासी हेल्थ केयर क्लिनिक डंदो रोड मातली ते खुली चुकी आहे जिते ॿारनि औरतन ऐं मर्दनि जे हर बीमारी जो इलाज क्वालिफाइड ऐं MBBS सीनियर डॉक्टर मोहम्मद अशरफ लगारी कंदो आहे डॉक्टर मोहम्मद अशरफ लगारी साहब रोज़ानो शाम 4 वॻे खां राति 10 वॻे ऐं हर आचर ते सुबुह 10 वॻे खां राति 10 वॻे ताईं मरीजनि जो इलाज कंदो आहे याद रखंदा दायमी बुखार नज़लो ज़ुकाम बदन में सूर बेचे कमजोरी मलेरिया मुदे जो बुखार TB बदहज़मी मल्लो ऐं ॿियनि बीमारियुनि जो इलाज कंदो आहे
15: एड्रेस दंदो रोड अल मदीना होटल जे पोयां डॉक्टर मोहम्मद अशरफ अल राज़ी हेल्थ केयर क्लिनिक मातली वधीक राब्ते लाइ सजाद अली लिगारी मोबाइल नंबर 0370-3495-244
8: मातली ऐं आसपास जी आवाम लाइ खुशखबरी मातली शहर जी पहिरीं होलसेल मोहम्मदी फार्मेसी मातली जिते हर दवा अवां खे होलसेल रेट में मिलंदी मेडिकल स्टोर वारनि लाइ 12% ऐं घरू सार्फिन लाइ हर दवा 10% रियायत ते मिलंदी जेका मेडिसन असां वटि बर वक़्त मौजूद न हूंदी उहा ॿिए ॾींहुं घुराए पूरी करे ॾींदासीं घरू सार्फ़ हुजे या मेडिकल स्टोर वारा उन्हनि खे राइडर जे ज़रिए स्टोर या घर ते मेडिसन पहुचाई वेंदी राइडर खे 50 रुपया ख़रीदार अदा कंदो टाइमिंग सुबुह 9 खां 6:30 शाम ताईं नोट असां वटि लूज गोरियूं या कैप्सूल न मिलंदा एड्रेस मोहम्मदी फार्मेसी नज़्द अली शेर कांटा मेन हैदराबाद रोड मातली राब्ते लाइ अशोक कुमार मोबाइल नंबर 03130-86-3163
16: छा अवां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो
17: त पोइ GAFM 90.4 मातली बदीन हिकु अहिड़ो FM रेडियो आहे
16: जेको हले थो बिना ब्रेक ऐं मुसलसल
17: ऐं हा ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो GAFM मातली बदीन
16: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
17: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा
16: 03132525786
17: जी हा 2311-25-25-786
16: GAFM रेडियो नेटवर्क
17: सिंध जो आवाज
18: Oh, hey, now. بھی کرتے ہیں. اور دی اسکن بیوٹی پروڈکٹس کا یوز آپ کی خوبصورتی کے لیے کس طرح سے کام کرتا ہے اور کس طرح سے آپ کے حسین سے چہرے کو مزید خوبصورت اور پیارا بنا دے گا, یہ آپ لوگوں کو بتاؤں گی. اگر آپ بھی ہمارے ساتھ جڑنا چاہتے ہیں, پروگرام کا حصہ بننا چاہتے ہیں, تو طریقہ کار کیا ہونے والا ہے بالکل آپ لوگوں کو بتائیں گے. لیکن یہاں پر آپ لوگوں کو یہ پتا ہونا چاہیے کہ یہ جو اسپیشل پروگرام آپ لوگوں تک پہنچا جا رہا ہے وہ ڈی اسکن بیوٹی پروڈکٹس کے تعاون سے پہنچا جا رہا ہے. تو ڈی اسکن بیوٹی پروڈکٹس میں آپ لوگوں کے لیے ڈی اسکن بیوٹی کریم ہے اینڈ ڈی اسکن فیس واش ہے. یہ دونوں پروڈکٹس مارکیٹ میں اویلیبل ہے, اگر آپ جاتے ہیں تو آپ کو ایزیلی مل جاتے ہیں, لیکن اگر نہیں بھی ملتے تو اس کا حل بھی آپ لوگوں کو بتایا جاتا ہے کہ کیسے آپ اویلیبل کرا سکتے ہیں. اسی کے ساتھ ساتھ اگر آپ ہمارے پروگرام کا یہ تھیم جان ہی چکے ہیں جناب, پروگرام کے اندر آپ لوگوں کو ڈی اسکن بیوٹی پروڈکٹس کے بارے میں بتایا جاتا ہے, ساتھ ہی ساتھ آپ لوگوں کے لیے بہت کچھ ہوتا ہے پروگرام کے اندر, یعنی کہ آپ لوگوں کے فیڈ بیکس ہوتے ہیں, آپ لوگوں کے لیے گانے ہوتے ہیں اور جی بالکل آپ لوگوں کے میسجز ہوتے ہیں, آپ لوگوں کے ساتھ گپے لگاتے ہیں, کچہریوں تھیندیوں آئن بابا. اگر تو پروگرام میں آپ جتنے بھی لوگ ہمارے ساتھ موجود ہیں سبھی کو ویلکم اینڈ خوش آمدید کہا جاتا ہے. بالکل آپ کی محبتوں, سماعتوں اور چاہتوں کا بے حد والا شکریہ. ساتھ ہی ساتھ ذرا اپنا بھی تعارف کرواتے ہیں سن لسنرز. Presenting the most beautiful, fantastic, interesting and entertaining character, your RJ and your DJ Sidra Muskan, naam to sunai hoga. To bilkul aapke Sidra ke saath maujood hai janab, is beautiful se program mein aap logo ko beautiful banayenge aur aapko batayenge D Skin Beauty products ke bare mein, ye D Skin Beauty products aapki skin ke liye kyun aur kaise zaruri hai. To D Skin Beauty products ki main jo na itni zyada wali baatein aap logo ke saath share karti hu, to wo kuch to baat hogi na ki bhai ye itni sari baatein jo ye Sidra aap logo ke saath share kar rahi hai, to zahir si baat hai kuch to hoga D Skin بیوٹی پروڈکٹس میں. تو آپ اگر وہ کچھ دیکھنا چاہتے ہیں, خوبصورتیاں حاصل کرنا چاہتے ہیں, تو ڈی اسکن بیوٹی پروڈکٹس کا یوز لازمی کیجیے گا. مزید بہت ساری باتیں ہیں جو کہ ڈیٹیلز کے ساتھ آپ لوگوں کو پورے پروگرام میں بتائی جائیں گے. پروگرام میں اگر ساتھ کی بات کریں تو ساتھ رہنے والا ہے ٹھیک اب سے لے کر پورے پورے تین بجے تک میں آپ کے ساتھ موجود رہوں گی, بہت ساری باتوں کے ساتھ, بہت سارے فن کے ساتھ اور بہت زیادہ انٹرٹینمنٹ کے ساتھ. اسی کے ساتھ ساتھ بہت سارے لوگ ہمارے ساتھ ایسے موجود ہوتے ہیں جو کہ اپنے کاموں کے دوران ہمیں سن رہے ہوتے ہیں. بہت سے لوگ ایسے جنہوں نے اپنے سارے کام کر لیے, یعنی کہ فری ہو کر ہمارے انتظار کر رہے تھے. ایسے بہت ساری انٹیاں, امیاں, خالائیں, باجیاں اور پاپا کی پریاں جو ہمیں کچن میں سن رہی ہوں گی, یعنی کہ لنچ بنانے کے دوران, صبح اپنے کام بھی کیجیے, ہمیں بھی سنیے, آپ کو کہیں گے میری والی گڈ آفٹر نون. ساتھ ہی ساتھ اگر آپ لوگوں نے گھر والوں کے تانے سنی لیے ہیں تو جناب آپ زبردست سے گانے سننے کے لیے ذرا ریڈی ہو جائیے, کیونکہ آپ کے ہونٹوں پر 440 الکی سمائل آنے کا کام کرتی بھائی جان یہ سدرا. تو بالکل آپ کے ہونٹوں پر 440 الکی سمائل لاتے ہیں اور یہاں پر ایسا کرتے ہیں آگے سے پروگرام کر لیتے ہیں. آگے سے پروگرام کیا جائے گا ایک بہت ہی خوبصورت سے قصیدے کے ساتھ. تو بہت پیارا قصیدہ ہماری لسٹ میں لائن اپ ہے, ذرا ہم ایسا کر لیتے ہیں قصیدہ سن لیتے ہیں, اس کے بعد جیسے ہی واپس دوبارہ آپ لوگوں کے پاس مخاطب ہوتے ہیں تو آپ لوگوں کو بتاتے ہیں کہ آج کے پروگرام میں کیا ہونے والا ہے. سو آپ سن رہے ہیں وائٹ ایش اینڈ ڈی اسکن بیوٹی شو, اسپانسرڈ بائی ڈی اسکن بیوٹی پروڈکٹس. لگائیے اور آپ بھی خوبصورت ہو جائیے.

0: ऐं मिठी बरसात थरकोल मनसूबनि सबब मुतासिर ॻोठनि जे रहवासियुनि जो गुज़िरियल ॾींहनि खां निकितल प्यादल मार्च इस्लामकोट पहुची वियो। ॻोठ घोड़ाड़ू डैम खां निकितल प्यादल मार्च प्रेस क्लब इस्लामकोट पहुची धरणे में तब्दील। अॻवाणनि चयो त प्यादल मार्च बुनियादी हक़नि, रोज़गार जी हासिलात ऐं रेलवे ट्रेक जे मुतासिरनि सां इंसाफ़ लाइ आहे।
1: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
2: Brought to you by सुपर व्हाइट ऑयल फ्री ब्यूटी क्रीम मुनफरिद और जदीद फॉर्मुलेशन के साथ आपको गोरा बनाए। सुपर व्हाइट ऑयल फ्री ब्यूटी क्रीम के नेचुरल मिनरल्स जो दे बिना चिप चिप के चेहरे पर निखार सिर्फ चंद दिनों में। अब प्रोडक्ट बाय अक्सा कॉस्मेटिक्स पाकिस्तान।
3: हर दिन हर पहर जिंदगी की लहर GAFM 88 नेटवर्क सिंध की आवाज।
4: अरे न खुश और बीरोनो की स्किन हर इन्हीं जलाए छा डैमेज एंड डल स्किन के कयो आउट पर यू किए तो के खपे सुपर वाइट राइस कॉलेजन ब्यूटी क्रीम जहे में आहिन चावरन जो खूबियों कोजिक एसिड फॉर्मुलेशन जो जिल्द के रिस्टोर करे उनकी नमी के लॉक करे चावर जो खूबियों जिल्द में फाइन लाइन्स झुरन के घट कर रिंकल्स के घट करे सिर्फ टिह में जिल्द के बढ़ाए नरम मुलायम ब्राइट उन गरुगत सुपर वाइट ब्यूटी सीरम जैसे हर कतरे सा चेहरे के मिले खूबसूरती हर भी रहो ब्यूटीफुल सुपर वाइट राइस कॉलेजन ब्यूटी क्रीम अ प्रोडक्ट ऑफ अक्सा कॉस्मेटिक्स।
5: मातली ऐं आस पास जी अवाम लाइ ख़ुशख़बरी। मातली शहर जी पहिरीं होलसेल मोहम्मदी फार्मेसी मातली जिते हर दवा अवां खे होलसेल रेट में मिलंदी। मेडिकल स्टोर वारनि लाइ 12% ऐं घरू सार्फिन लाइ हर दवा 10% रियायत ते मिलंदी। जेका मेडिसन असां वटि बर वक़्त मौजूद न हूंदी उहा ॿिए ॾींहुं घुराए पूरी करे ॾींदासीं। घरू सार्फ हुजे या मेडिकल स्टोर वारा उन्हनि खे राइटर जे ज़रिए स्टोर या घर ते मेडिसन पहुचाई वेंदी। राइडर खे 50 रुपया ख़रीदार अदा कंदो। टाइमिंग सुबुह 9 खां 6:30 शाम ताईं। नोट असां वटि लूज गोरियूं या कैप्सूल न मिलंदा। एड्रेस मोहम्मदी फार्मेसी नज़्द अली शेर कांटा मेन हैदराबाद रोड मातली। राबते लाइ अशोक कुमार मोबाइल नंबर 03130863163।
6: खुशखबरी अवां जे पंहिंजे शहर मातली में अवां जो ॼातल सुञातल निज़ामाणी मेडिकल सेंटर राव दिलमीर गार्डन जे साम्हूं सलीम कॉलोनी टंडो गुलाम अली रोड मातली। डॉक्टर अज़ा मुस्तफ़ा CMH हॉस्पिटल कराची जी मशहूर डॉक्टरयाणी। औलाद जो न थियण औरतन जी मखसूस बीमारियुनि जो इलाज ऐं ॿार जो न थियण बांझपन।
5: डॉक्टर अज़ा मुस्तफ़ा MBBS रेडियोलॉजी अल्ट्रासाउंड जी माहिर डॉक्टरयाणी हाणे रोज़ानो मरीज़नि जो इलाज कंदी। याद रख निज़ामाणी मेडिकल सेंटर अवाम जी ख़िदमत लाइ 24 कलाक खुलियल रहंदो। निज़ामाणी मेडिकल सेंटर ते OT लेबोरेटरी ऐं फार्मेसी जी सहूलियत मौजूद आहे। निज़ामाणी मेडिकल सेंटर ते नॉर्मल डिलीवरी सस्ते अघ ते कई वञे थी। वधीक मालूमात लाइ एडमिन नाना सोलंगी मोबाइल नंबर 2301 41 43 842। अमर सिंध जे सींध में एक चमकंदड़ सितारो
7: डुखोयल इंसानियत जी खिदमत जो बेहतरीन मिसाल।
5: अम्मा आयशा अस्पताल लोतकाणी चौक मातली ते औरतुनि जे बीमारियुनि जी माहिर डॉक्टरयाणी डॉक्टर अतीका सईद
7: रोज़ानो सुबुह जो 10 खां 10:00 ताईं मरीज़नि जो इलाज कंदी।
5: औलाद जो न थियण औरतुनि जे मखसूस बीमारियुनि हई में सूर चेल में सूर रत जो घटि थियण कमज़ोरी ऐं औरत عورتن بارڑن جو علاج الٹرا ساؤنڈ کندی ہے نارمل ڈلیوری پن کئی ونے تھی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی ہے
8: یاد رکھا ڈاکٹر عتیقہ سعید ہر جمعے کے ڈی مریضن جو مفت علاج کندی
7: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودیک معلومات لائے 247-3141-200
3: खुशखबरी खुशखबरी अवां जे पंहिंजे शहर मातली में अलरासी हेल्थ केयर क्लिनिक डंदो रोड मातली ते खुली चुकी आहे जिते बारन औरतन ऐं मर्दन जे हर बीमारी जो इलाज क्वालिफाइड ऐं MBBS सीनियर डॉक्टर मोहम्मद अशरफ लगारी कंदो आहे। डॉक्टर मोहम्मद अशरफ लगारी साहब रोजानो शाम 4 वगे खां रात 10 वगे ऐं हर आचर ते सुबुह 10 वगे खां रात 10 वगे ताईं मरीजन जो इलाज कंदो आहे। याद रखंदा दायमी बुखार नज़लो जुकाम बदन में सूर چینی کمزوری ملیریا مدے جو بخار ٹی بی بدہضمی ملو بین بیمارن جو علاج کندو آہے
9: ایڈریس دندو روڈ المدینہ ہوٹل جے پویاں ڈاکٹر محمد اشرف الرازی ہیلتھ کیئر کلینک ماتلی ودیک رابطے لائے سجاد علی لگاری موبائل نمبر 0370-4495-244
5: خوشخبری خوشخبری اکھین جی مفت کیمپ فاران شوگر ملز شیخ برکیو میں اکھین جے سبنی مریضن لائے 3 ڈی واری مفت اکھین جی سرجیکل کیمپ پروگرام داخلہ آپریشن 13-14 اکتوبر بروز انگارے ارباجے ڈی فاران شوگر ملز میں لگائی پئی ونجے جے میں اکھین جی بیمارین جا ماہر ڈاکٹر انہن جی ٹیم اکھین جا مفت فیکو آپریشن کندا لینسز لگائیندا اواں بھی ان مفت اکھین جی کیمپ میں بھرپور فائدہ حاصل کرے سگو تھا ہند فاران شوگر ملز ڈسپینسری مل کالونی نوٹ سبنی مریضن کے لینسز کھادو چشمہ دواؤں مفت میں ڈنوں ویندیوں مریض پان سا گڈ موسم مطابق بستر تھاؤں کھڑی اچن طرفا محمد عمر امین باوانی چیئرمین باوانی گروپ
10: ماتلی کے ہو تو آواز بھی ماتلی کی ہے
3: سنتے رہو GFM 90.4
5: छा पंहिंजे कारोबार जी तरक्की लाइ सोचे रहिया आहियो
11: त पोइ GFM 90.4 मातली बदीन हिकु अहिड़ो FM रेडियो आहे
5: जेको हले थो बिना ब्रेक ऐं मुसलसल
11: ऐं हा ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो GFM मातली बदीन
5: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
11: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा
5: 0331-252-5786
11: जी हा 2131-5250-786
5: GFM रेडियो नेटवर्क
11: सिंध जो आवाज़